0: Master Jewelers, 93 Hawson Grange Road, Bradford 7, 01274-414-760.
1: ब्रेडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम लव फर्नीचर।
2: फर्नीचर तो आप घर घर देखते हैं मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहां पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 pounds से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग्स, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
3: ओपन 7 days, 10 till 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइल रोड, ब्रेडफोर्ड, अपोजिट बार्कलेज बैंक, ऑन ब्रेडफोर्ड, 9627229622।
2: लव फर्नीचर, फर्नीचर यू लव।
4: आपके दिलों में रस खोलने वाली सदाएं दिल नवाज,
5: सदाबहार मौसीकी के भूले बिसरे साज,
4: कम्युनिटी की पूरा सर आवाज,
5: हर वक्त आपके संग आपका दम साज।
6: ब्रेडफोर्ड एशियन रेडियो, मीडियम वेव 1413 AM, ब्रेडफोर्ड एशियन रेडियो।
7: You're listening to Bradford Asian Radio, 1413 AM and online.
8: Listen on your PC or laptop, the best Asian music online.
4: दिलों में रस खोलने वाली सदाएं दिल नवाज,
5: सदाबहार मौसीकी के भूले बिसरे साज,
4: कम्युनिटी की पूरा सर आवाज,
5: हर वक्त आपके संग आपका दम साज।
6: ब्रेडफोर्ड एशियन रेडियो, मीडियम वेव 1413 AM, ब्रेडफोर्ड एशियन रेडियो।
9: जी बिल्कुल मुअज़्ज़ज़ व मोहतरम सामईन इकराम, ये ब्रेडफोर्ड एशियन रेडियो 1413 AM की खूबसूरत नशरियात जो हमने बिलखसूस यकम मुहर्रमुल हराम के हवाले से तरतीब दी है, अल्लाह रब्बुल इज़्ज़त से दिल की गहराइयों से हम सब दुआगो हैं कि अल्लाह पाक हमें इस माह मुकद्दस की तकदीस और एहतराम के तकाज़ों को पूरा करने की तौफीक अता फरमाए। अल्लाह ताला दिलो जान से हम जो नजराना अकीदत इन पाकीज़ा हस्तियों को अपने नबी हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम, ख़त्मी मर्तबत हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम और आले पाक रसूल सल्लल्लाहु अलैहि वालैहि वसल्लम के लिए दिल की गहराइयों से इस वक्त इंशाअल्लाह ताला जो हम हदियात, मैं कहूँगी कि ऐसे खूबसूरत अनमोल हीरे मोती इंशाअल्लाह ताला दुरूदुस्सलाम और हर कलाम की निस्बत से परोएं, जिस रब्बे कायनात ने मुझे तौफीक दी, मुझ नातवां को, कि मैं यहाँ बैठी उन आला अरफा हस्तियों का जिक्र कर रही हूँ कि मैं अपने आप को बहुत कम दर्जे की एक अदना उम्मती जो अल्लाह करीम के फजल व करम से कि उसने मुझे ये ताकत अता फरमाई कि मैं हम्द व सना बयान करूँ अपने रब्बे करीम की और हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम और उनके पाक घराने की। ये मेरी बहुत खुशकिस्मती है और मुअज़्ज़ज़ सामईन इकराम आप सब की खुशकिस्मती के अल्लाह की दी हुई तौफीक से इतनी बाबरकत और पाकीज़ा महफिल में आप शमूलियत इख्तियार किए हुए हैं। यकीन करें कि ये रब्बे करीम के अनमोल जो ख़जाने होते और रब्बे करीम के वो क्या कहते हैं कि बेबहा ना ख़त्म होने ख़जानों में से एक ख़ज़ाना जो अल्लाह ताला ने हमें इस वक्त अता कर दिया, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। मज़ीद प्रोग्राम में आगे बढ़ने से पहले आप हमारी वेबसाइट भी सुने, www.bradfordasianradio.co.uk, और हमारा स्टूडियो टेलीफोन नंबर 01274306677 है। जी बहुत मैं मशकूर हूँ हमारे पहले कॉलर जो मैनचेस्टर से रुखसार अहमद साहब ने शिरकत फरमाई प्रोग्राम में, और आपकी फीडबैक का बहुत शुक्रिया, और जो अल्लाह ताला ने आपके अंदर भी जज्बात रखे हैं हुब्बे रसूल सल्लल्लाहु अलैहि वसल्लम और आले बैत रसूल सल्लल्लाहु अलैहि वसल्लम बहुत अनमोल और कीमती है, बहुत शुक्रिया। और हमारी रेडियो की टीम के दिए हुए तरतीब दिए हुए प्रोग्राम्स को सराहने का बहुत शुक्रिया, और यकीन करें कि वाकई इनके अल्फाज मुझे ये बहुत अच्छे लगे कि जो इन्होंने कहा कि देखें मैंने कहा अल्लाह ताला कबूल व मंजूर अता फरमाए, तो बहुत अच्छा इन्होंने जवाब दिया कि वाकई अल्लाह ताला को ये कबूल व मंजूर होती हैं इतनी खूबसूरत महाफिल की जो हमें बयान करने के लिए और आप سب جو ہے میں بھی سنتی ہوں الحمدللہ, ہم سب سننے والے ہیں, آپ بھی کہیں بیان کرتے ہوں گے ماشاءاللہ, تو ہم سب جو بیان کرنے اور سننے کے سلسلے میں ہیں, تو بے شک رب کریم کے یہ قبول شدہ کیا کہتے ہیں پروگرامز اور لمحات الحمدللہ رب العالمین. حضرت سامعین اکرام, مزید آگے گفتگو چلانے سے پہلے پھر رب کریم کے بے بہا خزانوں کا شکریہ ادا کرتے ہوئے اپنے رب کریم کی یہ حمد باری تعالیٰ سماعت فرماتے ہیں کہ دلوں کو سکون ملے, اطمینان ملے کہ جتنا بھی ہم دل لگا رہے ہیں کلام پڑھنے پڑھانے میں, تو دل ہے کہ وہیں پہ اٹکا ہوا ہے, لگا ہوا ہے. ماہ مکرم کا یہ کہ قدرتی ہمارا رب کریم کا دیا ہوا ایک بہت خوبصورت یہ ہمارے اندر فیلنگز اللہ پاک نے ڈالی ہیں, محبت کے وہ جذبات الحمدللہ رب العالمین کے اللہ کریم اور نبی کریم حضرت محمد صلی اللہ علیہ وسلم کے محبت کے خزانے اور آل بیت رسول صلی اللہ علیہ وسلم کے خزانے دلوں کو جتنا بھی سکون دینے کی کوشش کر رہے ہیں ملتا ہے الحمدللہ سکون. لیکن ایسا ساتھ ہے کہ یقین کریں میں خود بھی گھر میں سوچ رہی تھی کہ میں کس طرح سے یہ جو ہے بیان کروں گی کہ محرم الحرام کا مہینہ آتے ہی دلوں میں ایک وارفتگی جو ہوتی ہے آل بیت رسول صلی اللہ علیہ وسلم سے محبت ہوتی ہے وہ امڑ کے آ جاتی ہے, اور پھر میں تھوڑا سا ٹاپک کو ایک تھوڑا سا ادھر کو کرتے ہوئے ایک سائڈ پہ, تو پھر میں کہتی ہوں دیکھیں پلیز آپ لوگوں کو کوئی ضرورت نہیں ہے کوئی ٹیشو باکسز میرے لیے نہیں لے کے آنا یہ, بلکہ میں ضرور کوشش کروں گی کہ بیچ میں آپ کو بیک گراؤنڈ پہ یا پھر یہ حمد باری تعالیٰ اور جو میرا اور میرے رب کا رابطہ ہے واسطہ ہے, تو میں کچھ نذرانے جو ہیں عقیدت کے تنہائی میں اپنے رب کے آگے پیش کروں. ویسے یقین کریں آپ کو نہیں ضرورت کوئی بھی ٹیشو باکسز لانے کی, بڑا کریم ہے رحمان ہے وہ تھام لیتا ہے, وہ چپ بھی کروانا اسے آتا ہے وہ بڑے کرم سے چپ کروا دیتا ہے, بہت کریم ہے الحمدللہ رب العالمین کے جس مالک نے مجھے توفیق دی یہ محفل یہاں پہ اور آپ کو اور مجھے بھی خود الحمدللہ اتنے خوبصورت کلامات بھی اب سننے کی سعادت بخشی, یہ میرے رب کریم کے احسانات ہیں الحمدللہ رب العالمین. آئیے خوبصورت سی حمد باری تعالیٰ سننے کا شرف حاصل کرتے ہیں.

जी मोज़ो मोहतरम सामईन इकराम, ये ब्रॉडफ़ेशन रेडियो 1413 AM है जिस पर मुहर्रमुल हराम का ख़ुसूसी प्रोग्राम, बिलखसूस यकम मुहर्रमुल हराम का ख़ुसूसी प्रोग्राम आप समात फरमा रहे हैं। हमारी वेबसाइट broadfordasianradio.co.uk और स्टूडियो टेलीफोन नंबर 01274306677। जी बिल्कुल मुज़स्सामीन इकराम, यही बात मैं एक कहना चाहती हूँ कि अगर हम आज के सफ़र को इस एंगल और जाविये से देखें कि ये सारा आज जो 3 घंटे का हम सफ़र करेंगे इंशाल्लाह ताला 10 बजे से 1 बजे तक आयशा अख्तर आपके लिए ये प्रोग्राम जो हैं वो पेश कर रही हैं तो समात फरमा रहे हैं आप। मैं ख़ुद इस वक्त यकीन करें कि कोई मकसद नहीं है कि प्रोग्राम की वाह वाह हो या कोई बहुत मेरे लिए कोई ऐसे अच्छे अल्फाज के बहुत अच्छी प्रेजेंटर, आप समझ गए होंगे कि दिस एंड दैट, बहुत मुझे यकीन करें कि मैं इस कैटेगरी में अपने आप को नहीं समझ रही, बल्कि मेरा प्रोग्राम करने का मकसद ये है कि अल्लाह करीम को आज हम राज़ी करना है, राज़ी करें इंशाल्लाह ताला, अल्लाह करीम से अपनी मोहब्बत का इज़हार करते हुए आका नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत, हमारे आखिरी नबी के, उनके बाद अल्लाह ताला ने नबूवत का सिलसिला हमेशा के लिए बंद कर दिया और हम खुशबख्त उम्मती आज उनके लिए कि उनके घराने के लिए यहाँ पे अकीदतों के फूल निछावर कर रही। अल्लाह ताला हमें अपनी मोहब्बत से मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, काली कमली वाली सरकार की मोहब्बत से और आले बैते रसूल सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत से माला माल कर दे। आज का सफ़र जो है रूहानी, मैं सफ़र इसे कहूँगी कि अल्लाह ताला दुनिया में भी मेरे लिए, आप सब के लिए इंशाअल्लाह ताला, हम सब के लिए, हमारी आल औलाद के लिए अल्लाह पाक इसे बेहतरीन जो कहते हैं ना हमारा सरमाया हयात, हमारी दुआओं का मरकज़ करार दे इंशाअल्लाह ताला, और अल्लाह ताला हमारे लिए तोशाए आखरत इसे बना दे, आमीन। मुझे बहुत खूबसूरत एक वाक्या याद आ गया कि हज़रत नूह अलैहिस्सलाम के पास एक बुढ़िया, शायद आप लोगों को पहले भी आप मैंने सुनाया हो वाक्य में, वाक्या सुनाने से पहले कि यही बात कि मैं अगर जहाँ पे जो है ये प्रोग्राम अल्लाह की खुशनुदी, अल्लाह पाक की खुशनुदी के लिए कर रही हूँ और आप सब भी जो समात फरमा रहे हैं प्रोग्राम और मुझे गाहे बगाहे कॉल्स कर रहे हैं और कॉल्स का सिलसिला बढ़ रहा है, तो यकीन करें कि ये अल्लाह पाक की खुशनुदी के लिए है। आप भी और मेरे समेत हम अगर अपनी इंटेंशंस को ट्रू करके अल्लाह के हुजूर अपने आप को पेश करते हुए और बहुत ही न्याजमंदाना आजजी के साथ इस माह मुकद्दस में दुआओं का सिलसिला अपने दिलो दिमाग में लेके बैठे हैं तो अल्लाह करीम से ढेरों ढेर दुआएं हैं कि अल्लाह करीम हमारी ये दुआएं कबूल व मंजूर अता फरमा ले, आमीन सुम्मा आमीन। यकीनन बिल यकीन आप भी अल्हम्दुलिल्लाह इसी नज़रिए जाविये से बैठे होंगे तो अपने दिलों को, अपने दिमागों को और अपने झोलियों को देखिए, वो तसव्वुराती भी दुनिया एक होती है ना, तो ख़यालाती तसव्वुराती दुनिया में झोलियों को, दामन को खुला करके फैला के बैठ जाए। मैं खुद बैठी हूँ इसी उम्मीद पे कि मेरा अल्लाह हमसे राज़ी हो जाए इंशाअल्लाह ताला। आका नबी करीम हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, उनकी रूह अनवर और मेरे आका नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कि जिनकी आले पाक है, उनके लिए दिल की गहराइयों से नजराने पेश करें इंशाअल्लाह ताला, वो उन तक हदियात हमारे पहुंच जाएं इंशाअल्लाह ताला, और आले बैते रसूल सल्लल्लाहु अलैहि वसल्लम के लिए हदियात जो हैं दिल की गहराइयों से पेश करें तो वहां तक पहुंच जाएं इंशाअल्लाह ताला। दुरूद सलाम का सिलसिला भी अभी जारी व सारी रखेंगे इंशाअल्लाह ताला,
تو واقعے کی طرف آتے ہیں، میں ان کی قربان جاؤں، وہ مجھے جو کال بھی موصول ہوئی وہ یہی کہہ رہے تھے کہ یہ، میں نے کہا قبول و منظور عطا فرمائے، تو وہ کہتے ہیں کہ جی بالکل، یہ تو قبول و منظور کر کے اللہ تعالیٰ نے بٹھا دیا. اور میں کہتی ہوں کہ واقعی اللہ کریم، اور اللہ کریم نے جو ہستیاں چوز کی، یہ چوزن گرانا ہے نا، آقا نبی کریم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم اور ان کی آل بیت کا چوزن گرانا اللہ پاک نے چوز کیا ہوا. تو پھر جہاں اللہ تعالیٰ، وہ کہتے کہ اللہ سے زیادہ بھی کوئی سخی، کوئی بھی نہیں. الرحمن الرحیم کا صیغہ تو اللہ تعالیٰ نے اپنے لیے رکھنی ہے نا، کہ ال کا مقصد ہوتا ہے خاص، مخصوص، مختص کر لیا اپنے لیے، اللہ الرحمن الرحیم الکریم، میں قربان جاؤں. وہ صفات باری تعالیٰ کے اوپر تو زندگی بیت جائے تو میں قربان جاؤں کہ کہتے ہیں حق ادا نہیں ہوا. تو پھر یہ جو چوز کی ہستیاں، یہ جب ایک دفعہ خلوص نیت سے ان کے ساتھ جڑ جائے نا، واللہ بہدا، وہ اپنے ساتھ، اور بس دعائیں ہیں کہ نیت خالص رہے اور ہم گناہوں سے بچے رہیں انشاءاللہ تعالی. وہ بہت پیار سے رکھتے ہیں، بے شک سمیٹتے ہیں، نباتے ہیں، الحمدللہ رب العالمین انشاءاللہ تعالی. مائی ضعیف حضرت نو علیہ السلام کے، نو بھی کہتے ہیں، نو علیہ السلام کے پاس گئی اور کہا کہ اے نو علیہ السلام، آپ کیا کر رہے ہو؟ کہا کشتی تیار کر رہا ہوں مائی. تو کہتی ہے کہ جب آپ کشتی تیار کر لو نا تو آپ کا سفر روانگی ہو تو مجھے بھی ساتھ لے لینا. تو انہوں نے فرمایا جی مائی ٹھیک ہے، تم آپ گھر جاؤ، میں آپ کو ضرور اطلاع دے دوں گا، آپ بھی آ جانا، کشتی میں سوار ہو جانا. وہ گاہے بگاہے، آپ کو پتہ ایک ٹائم لگا تھا کشتی تیار ہوتے ہوئے، تو وہ گاہے بگاہے اماں جی آتی تو پوچھتی، تو وہ کشتی تیار نہیں ہوتی تھی، تو پھر وہ تسلی دیتے حضرت نو علیہ السلام، تو وہ واپس چلی جاتی. تو تیار اماں جی ہوگی تو بتا دیں گے، آپ تسلی سے بیٹھو. میں قربان جاؤں اللہ کی شان پر. تو کرتے کرتے جب وہ حضرت نوح علیہ السلام کا آپ کو پتہ ہے واقعہ، جو پھر کشتی میں ہر جوڑے کو سوار کرنے کا حکم دیا گیا، تو وہ بس اس میں اللہ تعالیٰ کی مصلحت تھی کہ ان کے ذہن سے اس ماں جی اماں جی کا جو خیال ہے وہ نکل گیا. تو سب قافلہ جو ہے وہ کشتی رواں دواں ہو گئی قدرت خدا کی. اس بستی میں وہ ماں جی بھی تھی تو ان کو لے جانا بھول گئے حضرت نوح، اللہ تعالیٰ کی اس میں مصلحت، تو بھول گئے. تو پھر وہ کشتی لگ گئی پار کنارے، ساری زندگی کا سفر رواں دواں. تو ایک دفعہ جب کشتی کا سارا معاملہ حل ہو گیا، سارے معاملات طے پا گئے، حضرت نوح علیہ السلام نے ایک ارادہ فرمایا کہ میں اسی بستی میں دوبارہ جاؤں، دیکھوں تو وہاں کا کیا حال ہے. تو ویران وہ بستی، لیکن اس بستی میں ایک جھونپڑی نظر آئی. انہوں نے کہا کہ اللہ کی شان کے دیکھو تو یہاں پہ تو کوئی، اللہ تعالیٰ کمی بیشی معاف فرمائے بیان کرنے میں، کہ یہاں پہ تو کچھ بھی نظر نہیں آ رہا، تو یہ جھونپڑی کیسی ہے، یہاں کون زی روح ہوگا. تو وہ ادھر کو ان کے قدم مبارک جو ہیں وہ چل پڑے، تو جا کے دیکھا، اندر گئے تو وہی ماں جی. تو وہ ماں جی کہتی ہیں اے اللہ کے نبی، آپ آ گئے ہو مجھے لینے. اللہ غنی، اللہ اکبر، شان میرے رب کریم کی، قربان جاؤں اپنے رب کی شان. تو وہ بوڑھی مائی کہتی ہے اللہ کے نبی، آپ مجھے لینے آ گئے. انہوں نے کہا او بندی خدا کی، میں تو غیب سے آواز آ گئی حضرت نوح علیہ السلام کے، سیدنا حضرت نوح علیہ السلام کے لیے، کہ اے اللہ کے نبی، جب نبی وعدہ کر لیتے ہیں تو پاسداری کس کے پاس ہوتی ہے؟ اللہ کے پاس. تم تو بھول گئے لیکن اللہ کو تو یاد تھا. میں قربان جاؤں، یہ غیب سے ندا آئی. اس مائی کی حفاظت کا ذمہ تم نے لیا تھا، تم نے کہا تھا میں لے کے جاؤں گا ساتھ، لیکن تم کسی وجہ سے بھول گئے. تو اللہ تعالیٰ کو تو نبیوں کا وعدہ یاد ہوتا ہے، تو اللہ تعالیٰ کو تو یاد ہوتا ہے نا. تو پھر آج اللہ تعالیٰ سے یہی تو کہنا ہے، اللہ کریم یہ جو اتنی چاہت دی ہے نا، انمول کر دے یہ چاہت، یہ محبت تو یاد ہوتا ہے نا. تو پھر آج اللہ تعالیٰ سے یہی تو کہنا ہے،
کریم، یہ جو اتحاد ہے نا، امول کر دے، یہ چاہتی محبت۔

जी मोज़ो मोहतरम सामईन इकराम, ये ब्रॉडकास्टेशन रेडियो 1413 AM है जिस पर मुहर्रमुल हराम का खसूसी प्रोग्राम, बिलखसूस यकम मुहर्रमुल हराम का खसूसी प्रोग्राम आप समात फरमा रहे हैं। हमारी वेबसाइट broadcastationradio.co.uk और स्टूडियो टेलीफोन नंबर 01274306677। जी बिल्कुल मुज़स्सामीन इकराम, यही बात मैं एक कहना चाहती हूँ कि अगर हम आज के सफ़र को इस एंगल और जाविये से देखें कि ये सारा आज जो 3 घंटे का हम सफ़र करेंगे इंशाल्लाह ताला 10 बजे से 1 बजे तक, आयशा अख्तर आपके लिए ये प्रोग्राम जो हैं वो पेश कर रही हैं तो समात फरमा रहे हैं आप। मैं ख़ुद इस वक्त यकीन करें कि कोई मकसद नहीं है कि प्रोग्राम की वाह वाह हो या कोई बहुत मेरे लिए कोई ऐसे अच्छे अल्फाज के बहुत अच्छी प्रेजेंटर, आप समझ गए होंगे कि दिस एंड दैट, बहुत मुझे यकीन करें कि मैं इस कैटेगरी में अपने आप को नहीं समझ रही, बल्कि मेरा प्रोग्राम करने का मकसद ये है कि अल्लाह करीम को आज हम राज़ी करना है, राज़ी करें इंशाल्लाह ताला, अल्लाह करीम से अपनी मोहब्बत का इजहार करते हुए आका नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत, हमारे आखिरी नबी के, उनके बाद अल्लाह ताला ने नबूवत का सिलसिला हमेशा के लिए बंद कर दिया और हम खुशबख्त उम्मती आज उनके लिए कि उनके घराने के लिए यहाँ पे अकीदतों के फूल निछावर कर रही, अल्लाह ताला हमें अपनी मोहब्बत से मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम काली कमली वाली सरकार की मोहब्बत से और आले बैते रसूल सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत से माला माल कर दे। आज का सफ़र जो है रूहानी, मैं सफ़र इसे कहूँगी कि अल्लाह ताला दुनिया में भी मेरे लिए, आप सब के लिए इंशाअल्लाह ताला, हम सब के लिए, हमारी आल औलाद के लिए अल्लाह पाक इसे बेहतरीन जो कहते हैं ना हमारा सरमाया हयात, हमारी दुआओं का मरकज़ करार दे इंशाल्लाह ताला, और अल्लाह ताला हमारे लिए तोशा आखरत इसे बना दे, आमीन। मुझे बहुत खूबसूरत एक वाक़या याद आ गया कि हज़रत नूह अलैहिस्सलाम के पास एक बुढ़िया, शायद आप लोगों को पहले भी मैंने सुनाया हो वाक्य में, वाक्य सुनाने से पहले कि यही बात कि मैं अगर जहाँ पे जो है ये प्रोग्राम अल्लाह की खुशनुदी, अल्लाह पाक की खुशनुदी के लिए कर रही हूँ और आप सब भी जो समात फरमा रहे हैं प्रोग्राम और मुझे गाहे बगाहे कॉल्स कर रहे हैं और कॉल्स का सिलसिला बढ़ रहा है, तो यकीन करें कि ये अल्लाह पाक की खुशनुदी के लिए है। आप भी और मेरे समेत हम अगर अपनी इंटेंशंस को ट्रू करके अल्लाह के हुजूर अपने आप को पेश करते हुए और बहुत ही न्याजमंदाना आजजी के साथ इस माह मुकद्दस में दुआओं का सिलसिला अपने दिलो दिमाग में लेके बैठे हैं तो अल्लाह करीम से ढेरों ढेर दुआएं हैं कि अल्लाह करीम हमारी ये दुआएं कबूल और मंजूर अता फरमा ले, आमीन सुम्मा आमीन। यकीनन बिल यकीन आप भी अल्हम्दुलिल्लाह इसी नज़रिए जाविये से बैठे होंगे तो अपने दिलों को, अपने दिमागों को और अपने झोलियों को देखिए, वो तसव्वुराती भी दुनिया एक होती है ना, तो ख्यालाती तसव्वुराती दुनिया में झोलियों को, दामन को खुला करके फैला के बैठ जाए। मैं खुद बैठी हूँ इसी उम्मीद पे कि मेरा अल्लाह हमसे राज़ी हो जाए इंशाअल्लाह ताला। आका नबी करीम हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वालैहि वसल्लम, उनकी रूह अनवर और मेरे आका नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम कि जिनकी आले पाक उनके लिए दिल की गहराइयों से नजराने पेश करें इंशाअल्लाह ताला, वो उन तक हदियात हमारे पहुंच जाएं इंशाअल्लाह ताला और आले बैते रसूल सल्लल्लाहु अलैहि वसल्लम के लिए हदियात जो हैं दिल की गहराइयों से पेश करें तो वहां तक पहुंच जाएं इंशाअल्लाह ताला। दुरूद सलाम का सिलसिला भी अभी जारी व सारी रखेंगे इंशाअल्लाह ताला,
تو واقعے کی طرف آتے ہیں، میں ان کی قربان جاؤں، وہ مجھے جو کال بھی موصول ہوئی وہ یہی کہہ رہے تھے کہ یہ، میں نے کہا قبول و منظور عطا فرمائے، تو وہ کہتے ہیں کہ جی بالکل، یہ تو قبول و منظور کر کے اللہ تعالیٰ نے بٹھا دیا. اور میں کہتی ہوں کہ واقعی اللہ کریم، اور اللہ کریم نے جو ہستیاں چوز کی، یہ چوزن گرانا ہے نا، آقا نبی کریم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم اور ان کی آل بیت کا چوزن گرانا اللہ پاک نے چوز کیا ہوا. تو پھر جہاں اللہ تعالیٰ، وہ کہتے کہ اللہ سے زیادہ بھی کوئی سخی، کوئی بھی نہیں. الرحمن الرحیم کا صیغہ تو اللہ تعالیٰ نے اپنے لیے رکھ لیا نا، کہ ال کا مقصد ہوتا ہے خاص، مخصوص، مختص کر لیا اپنے لیے، اللہ الرحمن الرحیم الکریم. میں قربان جاؤں، وہ صفات باری تعالیٰ کے اوپر تو زندگی بیت جائے، تو میں قربان جاؤں کہ کہتے ہیں حق ادا نہیں ہوا. تو پھر یہ جو چوز کی ہستیاں، یہ جب ایک دفعہ خلوص نیت سے ان کے ساتھ جڑ جائے نا، واللہ بہدا، وہ اپنے ساتھ اور بس دعائیں ہیں کہ نیت خالص رہے اور ہم گناہوں سے بچے رہیں انشاءاللہ تعالی. وہ بہت پیار سے رکھتے ہیں، بے شک سمیٹتے ہیں، نباتے ہیں، الحمدللہ رب العالمین. انشاءاللہ تعالی مائی ضعیف حضرت نو علیہ السلام کے، نو بھی کہتے ہیں، نو علیہ السلام کے پاس گئی اور کہا کہ اے نو علیہ السلام، آپ کیا کر رہے ہو؟ کہا کشتی تیار کر رہا ہوں مائی. تو کہتی ہے کہ جب آپ کشتی تیار کر لو نا، تو آپ کا سفر روانگی ہو تو مجھے بھی ساتھ لے لینا. تو انہوں نے فرمایا جی مائی ٹھیک ہے، تم آپ گھر جاؤ، میں آپ کو ضرور اطلاع دے دوں گا، آپ بھی آ جانا، کشتی میں سوار ہو جانا. وہ گاہے بگاہے، آپ کو پتہ ایک ٹائم لگا تھا کشتی تیار ہوتے ہوئے، تو وہ گاہے بگاہے اماں جی آتی تو پوچھتی، تو وہ کشتی تیار نہیں ہوتی تھی، تو پھر وہ تسلی دیتے حضرت نو علیہ السلام، تو وہ واپس چلی جاتی. تو تیار اماں جی ہوگی تو بتا دیں گے، آپ تسلی سے بیٹھو. میں قربان جاؤں اللہ کی شان پر، تو کرتے کرتے جب وہ حضرت نو علیہ السلام کا آپ کو پتہ ہے واقعہ، جو پھر کشتی میں ہر جوڑے کو سوار کرنے کا حکم دیا گیا، تو وہ بس اس میں اللہ تعالیٰ کی مصلحت تھی کہ ان کے ذہن سے اس اماں جی کا جو خیال ہے وہ نکل گیا، تو سب قافلہ جو ہے وہ کشتی رواں دواں ہو گئی قدرت خدا کی. اس بستی میں وہ ماں جی بھی تھی، تو ان کو لے جانا بھول گئے حضرت نو، اللہ تعالیٰ کی اس میں مصلحت تو بھول گئے. تو پھر وہ کشتی لگ گئی پار کنارے، ساری زندگی کا سفر رواں دواں. تو ایک دفعہ جب کشتی کا سارا معاملہ حل ہو گیا، سارے معاملات طے پا گئے، حضرت نو علیہ السلام نے ایک ارادہ فرمایا کہ میں اسی بستی میں دوبارہ جاؤں، دیکھوں تو وہاں کا کیا حال ہے. تو ویران وہ بستی، لیکن اس بستی میں ایک جھونپڑی نظر آئی. انہوں نے کہا کہ اللہ کی شان کے دیکھو تو یہاں پہ تو کوئی، اللہ تعالیٰ کمی بیشی معاف فرمائے بیان کرنے میں، کہ یہاں پہ تو کچھ بھی نظر نہیں آ رہا، تو یہ جھونپڑی کیسی ہے، یہاں کون زی روح ہوگا. تو وہ ادھر کو ان کے قدم مبارک جو ہیں وہ چل پڑے، تو جا کے دیکھا، اندر گئے تو وہی ماں جی. تو وہ ماں جی کہتی ہیں اے اللہ کے نبی، آپ آ گئے ہو مجھے لینے. اللہ غنی، اللہ اکبر، شان میرے رب کریم کی، قربان جاؤں اپنے رب کی شان. تو وہ بوڑھی مائی کہتی ہے اللہ کے نبی، آپ مجھے لینے آ گئے. انہوں نے کہا او بندی خدا کی، میں تو غیب سے آواز آ گئی حضرت نو علیہ السلام کے، سیدنا حضرت نو علیہ السلام کے لیے، کہ اے اللہ کے نبی، جب نبی وعدہ کر لیتے ہیں تو پاسداری کس کے پاس ہوتی ہے؟ اللہ کے پاس. تم تو بھول گئے لیکن اللہ کو تو یاد تھا. میں قربان جاؤں، یہ غیب سے ندا آئی. اس مائی کی حفاظت کا ذمہ تم نے لیا تھا، تم نے کہا تھا میں لے کے جاؤں گا ساتھ، لیکن تم کسی وجہ سے بھول گئے. تو اللہ تعالیٰ کو تو نبیوں کا وعدہ یاد ہوتا ہے، تو اللہ تعالیٰ کو تو یاد ہوتا ہے نا. تو پھر آج اللہ تعالیٰ سے یہی تو کہنا ہے، اللہ کریم یہ جو اتنی چاہت دی ہے نا، انمول کر دے یہ چاہت، یہ محبت. اللہ کریم تو
जानता है सब कुछ, पहचानता है, और उनसे जो अकीदत में, मोहब्बत में आगे बढ़ जाते। कदरदान तो मेरा रब है, किसी की भी मैं बखुदा भी कहूँगी, और प्लीज़ किसी की मोहब्बत के पैमाने को ना जांचा करे। रब के यहाँ वो कितना कबूलियत का दर्जा रखता है, अल्लाह ताला बेहतर जानता है। अपनी अकीदतों में मैं बखुदा भी कहूँगी, और प्लीज़ किसी की मोहब्बत के पैमाने को ना जांचा करे। रब के यहाँ वो कितना कबूलियत का दर्जा रख

0: رسول زمن چومنے لگے اور ان کا گلا تو ان کا دہن چومنے لگے. شبیر چاہتے تھے کہ چومے میرے بھی لب, پر کچھ گلے کے بوسوں کا کھلتا تھا نا سبب. نانا کے منہ کے پاس یہ لائے تھے منہ کو جب, جھک جھک کے چومتے تھے گلا سید عرب. بھائی کو دیکھ کر جو حسن مسکراتے تھے, غیرت سے ان کی آنکھوں میں آنسو بھراتے تھے. اٹھے حسین زانو سے احمد سے خوش نبی, اٹھے حسین زانو اے احمد سے خوش مگین. غصے سے رنگ زرد اور آنکھوں پیاس تھیں, رخ پر پسینہ جسم میں راشا جبی پچیں. پوچھا کدھر چلے تو بولے کہیں نہیں, گھر میں اکیلے تیوری چڑھائے چلے گئے. دیکھا نہ پھر کہ سر کو جھکائے چلے گئے. بیت الشرف میں آئے جو شبیر انعامدار, کرتے تھے منہ پر رکھ کے روئے زار زار. دوڑی یہ کہہ کے فاطمہ زہرا جگر فگار, اے حسین کیا ہوا تو کیوں ہے اشک بار؟ تجھ کو رلا کے غم میں مجھے مطلع کیا, قربان ہو گئی تجھے کس نے خفا کیا؟ میرا کلیجہ پھٹتا ہے اے دلربا نہ رو, زہرا ہزار جان سے تجھ پر فدا نہ رو. سر میں نہ درد ہو کہیں اے مائلقا نہ رو, بس بس نہ رو حسین برائے خدا نہ رو. میری طرف تو دیکھو کہ بیتاب ہوتی ہوں, چادر سے منہ کو ڈھاپ کے لو میں روتی ہوں. تو منہ تو کھول ہے میرے شبیر خوش خصال, سرو تر ہو گئے ہیں آنسو سے گورے گورے گال. ململ کے پشت دست سے, ململ کے پشت دست سے آنکھیں کرونا لال. سلجھاؤ آؤ الجھے ہوئے گیسوں کے بال. گھر سے گئے تھے ساتھ جدا ہو کے آئے ہو, اب میں سمجھی کچھ حسن سے خفا ہو کے آئے ہو. تم چپ رہو, وہ گھر میں تو مسجد سے پھر کے آئیں, گزری ہے کھیل سے میرے بچے کو کیوں رلائیں؟ ان سے نہ بولیو وہ تمہیں لاکھ گر منائیں. لو آؤ جانے دو تمہیں چھاتی سے ہم لگائیں. واری اگر حسن نے رلایا برا کیا, پوچھوں گی کیا نہ میرے پیار نے کیا کیا کیا. بولے حسین ہم تو ہیں اس بات پر خفا, نانا نے چومے بھائی کے ہونٹ اور میرا گلا. تم اما جان منہ کو تو سونگھو میرے ذرا, کچھ بوئے ناگوار ہے میرے دہن میں کیا؟ بھائی کے لب سے اپنے لبوں کو ملاتے ہیں, اب ہم نہ جائیں گے, ہمیں نانا رلاتے ہیں. منہ رکھ کے منہ پہ بولی یہ زہرا جگر فگار, بوئے گل آواتی ہے اے میرے گلغزار. منہ رکھ کے منہ پہ بولی یہ زہرا جگر فگار, بوئے گلاب آتی ہے اے میرے گلغزار. چوما اگر گلا تو خفا ہو نہ میں نثار, تم کو زبان چساتے تھے محبوب کردگار. یہ مشک میں مہک نہ گلے یاسمین ہے, یہ مشک میں مہک نہ گلے یاسمی میں ہے. خوشبو اسی دہن کی تمہارے دہن میں ہے. کہنے لگے حسین یہ ماں سے چشمنم, کیا جانو تم حسن سے ہمیں چاہتے ہیں کم. کہنے لگے حسین یہ ماں سے بچشم نم, کیا جانو تم حسن سے ہمیں چاہتے ہیں کم. یہ کیا انہیں پہ لطف و عنایت ہے دم بدم, معلوم ہو گیا انہیں پیارے نہیں ہیں ہم. رو رو کے آج جان ہم اپنی گنوائیں گے, پانی نہ پیئیں گے نہ کھانے کو جائیں گے. رو رو کے آج جان ہم اپنی گنوائیں گے, پانی نہ پیئیں گے نہ کھانے کو جائیں گے. یہ بات سن کے ہو گیا زہرا کا رنگ فق, بولی پسر سے رو کے وہ بنتے رسول حق. صدقے گئی کرو نہ کلیجے کو میرے شک, है क्या ये कहा मुझे होता है अब कलक, मेरा लहू बहेगा जो आंसू बहाओगे, काहे को माँ जिएगी जो खाना न खाओगे। ये कह के ओढ़ली सर पर नूरे पुरुद्रा, ये कह के ओढ़ली सर पर नूरे पुरुद्रा, मोजे पहन के गोद को शब्बीर में, मोजे पहन के गोद में शब्बीर को लिया, दर तक गई जो घर से वो दिल बंद मुस्तफ़ा, फुज्जा ने बल्कि बूजरो सलमा की दी सदा, पेशे नबी हुसैन को गोदी में लाती हैं, हट जाओ हट जाओ सबके फातमा, मस्जिद में आती हैं, अल्लाह रे आमदे आमदे जहरा का बंदोबस्त, अल्लाह रे आमदे आमदे जहरा का बंदोबस्त, सातों फलक थे और जिस शराफत से जिसके पास, अहमद के गिर्दो पेश से उठे खुदा परस्त, इंसान तो क्या मलिक को भी ना थी कुदरत निशिस्त, आई तो शाद शाद रसूल जमन हुए, घर में खुदा के एक जगह पंज तन हुए। ताजीम फातिमा को उठे सैयदुल बशर, देखा कि चश्मे फातिमा है आंसुओं से तर, खुमते हुसैन दोष पे माँ के झुकाए सर, था एक हिलाल महल के पहलू में जलवागर, माँ कहती थी न रो मगर चुप न होते थे, आंखें थी बंद हिचकियाँ ले ले के रोते थे, घबरा के पूछने लगे महबूब जुलजलाल, रोता है क्यों हुसैन ये क्या है तुम्हारा हाल, बोली बुतूल आज कल्क है मुझे कमाल, रोया है ये हुसैन के आंखें दोनों लाल, आते हैं हंसते रोते हुए घर में जाते हैं, शफ़क़त भी आप ही करते हैं और आप ही रुलाते हैं, हाथों को जोड़ती हूँ मैं शाही बहरोबर, शफ़क़त की इस हाल पे हर दम रहे नज़र, रोने से इनके होता है टुकड़े मेरा जिगर, मुझ पर फाका कश का प्यारा है ये पिसर, हैदर से पूछिए मेरी उसरत के हाल को, किस किस को दुखों से पाला है इस नौ निहाल को, फरियाद याद नबी शहे अब्रार उल गयास, ए मुसलाने हक के मददगार अल गयास, ए बेकसों के वारिसो सरदार अल गयास, ए जुज़ो कुल के मालिको मुख्तार अल गयास, कुदरत है सबकी तरह की शहे मशरिकैन को, हजरत से लूंगी अपने हसन और हुसैन को, हसन और हुसैन को।
1: वाले कहलाते थे अब है करबला वाले,
2: कुछ ऐसी बात मुहर्रम का चांद कहता है, कुछ ऐसी बात मुहर्रम का चांद कहता है कि साल भर मेरा दिल करबला में रहता है, काफला रह गया एक दश्ते बला में प्यासा, काफला रह गया एक दश्ते बला में प्यासा, जिनकी मीरास थी कौसर उन्हें पानी न मिला। हर साल की तरह इस साल भी एहतराम मुहर्रम में ब्रेडफोर्ड एशियन रेडियो खसूसी प्रोग्राम पेश करेगा, सोजो सलाम और मरसिए का खसूसी प्रोग्राम 2 से 5 बजे रिफत अब्बास पेश करेंगे, मनकबत सोजो सलाम और लाइव मजालस भी पेश की जाएंगी। सर कट गया बदन से तिलावत नहीं रुकी, सर कट गया बदन से तिलावत नहीं रुकी, कुरान से हुसैन का रिश्ता अजीब था, तेरे निसार के गुल करके अपने घर के चराग, तेरे निसार के गुल करके अपने घर के चराग, हुसैन दी है जमाने को रोशनी तूने, बहुत करीब से देखा है मैंने सब्र खलील, मगर हुसैन तेरे सब्र का जवाब नहीं।